0: جو بھی ایسے کہا جاتا ہے اس کے پختہ ثبوت اپنے پاس نہیں ہیں، لیکن لوگ ایسا کہتے ہیں کہ ہر ایک موبائل کی جانکاری جو بڑے بڑے جائنٹ ہے یعنی فیس بک یا گوگل ان کے پاس ہوتی ہے، جو بھی کچھ چرچا آپ گھر میں کیجئے، نئے جوتے لینے ہیں یا نیا ٹی وی لینا ہے کچھ بھی، تو آٹومیٹیکلی انسٹاگرام جب آپ سرف کرنے لگتے ہیں تو اس پرکار کی ایڈورٹیزمنٹ سامنے آنا شروع ہو جاتا ہے۔ کوئی بھی وچار جب بھلے موبائل آپ کا سوئچ آف ہے، اور کوئی بھی وچار آپ جب فیملی میں یا کسی متر کے ساتھ میں ڈسکس کرتے ہیں، تو آٹومیٹیکلی اسی پرکار کے چتر یا اسی پرکار کے ایڈورٹیزمنٹس یا اسی پرکار کے ویڈیوز آپ کو ریفلیکٹ ہونا شروع ہو جاتا ہے۔ تو یہ کیا ہوتا ہے؟ واقعی میں جن کے جیسے یہ کام کرتا ہے۔ ہو سکتا ہے کہ اس کے اندر ایسی کچھ ٹیکنالوجی ہے کہ جو ہمارے من کے اندر کے وچاروں کو کیچ کرتے ہیں اور وہ ریفلیکٹ ہونا شروع ہو جاتا ہے۔ سائنس سے جڑے ہوئے سبجیکٹس ہوتے ہیں، سائیکالوجی سے جڑے ہوئے سبجیکٹس ہوتے ہیں، چھوٹے چھوٹے ویڈیوز ہوتے ہیں، کارٹون سے ریلیٹڈ یعنی کہ کارٹون کی پریبھاشا میں یا کارٹون کے ویڈیوز کے اندر گہن وشے کو آسان کر کے بتایا ہوا ہے، کچھ چھوٹی چھوٹی کہانیاں ہیں، کچھ بودھ پرد کہانیاں ہیں۔ ایسے چینلز کو ہم اپنے انسٹاگرام کے چینل کے اوپر ہم اس کو سیو کر کے رکھیں گے، اور یہ موبائل سیو کیا ہوا چینل ہم بچوں کے موبائل کے اندر بھی سیو کر کے رکھیں گے، جس کے کارن کیا ہوگا کہ بچہ جب ہی سرفنگ کرنا شروع کرے گا تو اس کو اسی پرکار کے اچھے اچھے ویڈیو سامنے آنا شروع ہو جائے گا، جس کا نشچت روپ سے سکاراتمک پرینام بچوں کے اوپر ہوتا ہی ہے۔ اب ہوتا کیا ہے، اپنے ٹائم پاس کے لیے ماتا یا پتا کوئی بھی اگر ہے واہیات ویڈیوز اگر دیکھتے ہیں انسٹاگرام کے اوپر یا کسی بھی چینل کے اوپر واہیات ویڈیوز اگر دیکھ رہے ہیں، یوٹیوب کے اوپر اگر واہیات ویڈیوز دیکھ رہے ہیں، اور یہ کبھی نہ کبھی بچوں کے سمجھ میں آ جاتا ہے، تو بچے کو پتا چلتا ہے کہ یار یہ لوگ تو دوگلا بات کرتے ہیں، دو منہ کی بات کرتے ہیں، مجھ کو تو بول رہے ہیں مائنڈ کنسنٹریشن کرو، پڑھائی کرو، یہ کرو، اور یہ لوگ دیکھو چوری چوری کتنے گندے گندے ویڈیوز دیکھتے ہیں، تو میری ممی کتنی بیکار ہے، میرے پاپا کتنے بیکار ہیں۔ کیوں؟ کبھی نہ کبھی بچوں کو یہ چینل دکھائی دیتے ہیں، یا یہ نمبر ہمارے آپس میں جڑے ہوئے ہونے کے کارن، اگزامپل بتا دوں، ٹیکنیکل بہت اچھی جانکاری بتا رہا ہوں کہ میں نے اگر موبائل کا ایک نمبر لیا تو اس موبائل کو لینے کے لیے جو ڈاکیومینٹس دیے جاتے ہیں وہ میرے سوئم کے ڈاکیومینٹس ہوں گے۔ بچے کے لیے جب میں دوسرا موبائل لے کر کے دیتا ہوں تو میرے ہی ڈاکیومینٹس جائیں گے، جس کے کارن یہ دونوں سم کارڈ جو وہ آپس میں جڑے ہوئے ہیں۔ تو ایسا نہیں سمجھیے کہ آپ نے اگر انسٹاگرام کے اوپر کچھ واہیات ویڈیوز یہ دیکھے ہوئے ہیں تو بچے کو سمجھ میں نہیں آئے گا، کیونکہ وہ ان کا سرور ایک ہی جگہ پہ ہے، الگ پرکار سے ٹیکنالوجی کام کرتی ہے، تو بچے کے موبائل میں بھی وہ ریفلیکٹ ہونے کا شروع ہو جاتا ہے۔ تو بچے کا بگاڑنے کا کام کون کرتا ہے؟ تو خود ماتا پتا۔ لو کر لو بات، اگر آپ سوئم ذمہ دار ماتا پتا بننا چاہتے ہیں تو یہ پریورتن، یہ بدلاؤ لائیے، آٹومیٹیکلی آپ کو دکھائی دے گا کہ بچے کے موبائل کے اندر بھی اچھے ویڈیوز، جانکاری والے ویڈیوز، کچھ پراچین پرمپرائے، سنسکرتی، مندروں کے بارے میں جانکاری دینے والے ویڈیوز، دھیان دھارنا کے بارے میں جانکاری دینے والے ویڈیوز، یہ بھی اس کے موبائل کے اندر ریفلیکٹ ہونا شروع ہو جائے گا۔ بہت سارے ایسے یوٹیوب کے اوپر چینلز ہیں، بہت سارے ایسے ویڈیوز ہے کہ جو کیول لیکچر بازی نہیں، وہ بچوں کو اس کے اندر بڑا پریشانی والا کام ہو جاتا ہے۔ کئی بار یہ ہوتا ہے نا، بڑے بزرگ جو ہوتے ہیں ان کو شاید وہ چینل اچھے لگے کہ کوئی ایک دھرم گرو آ گیا ہے اور وہ دھرم گرو رٹ رٹ رٹ رٹائی باتیں جو ہے وہ بول رہا ہے، اور یہ بڑا بزرگ ویکتی جو وہ سن رہا ہے۔ ایسا ویڈیو اگر بچے کے ہاتھ میں ہم نے دیا ہو تو بور ہو جائے گا، بولے گا یہ کیا چیز ہے، یہ میرے کو سمجھ میں نہیں آتا ہے۔ تو ہمیں بچوں کے اینگل سے سمجھنا پڑے گا کہ اس کو کون سے وشے کس پرکار سے یہ سمجھ میں آئیں گے، اور اس کے اوپر کافی ریسرچ کیے ہوئے لوگ ہیں، ان کے چینلز کا ڈھونڈنا پڑے گا، اپنے آپ کو ہمیں اس کے اندر ڈالنا پڑے گا۔ کیونکہ یہ موبائل فون نامک نیا جن جو ہمیں ملا ہوا ہے، یہ جنات کیا کر رہا ہے، یہ جنات ہمارے اوپر ڈیپینڈ ہے کہ اس کو ہم کس کام کے اوپر لگائیں گے۔ اور جیسے جیسے آپ اچھے کام کے لیے لگائیں گے، دھیرے دھیرے واقعی میں بچوں کے واہیات گیم کھیلنے کا یا ٹائم پاس کرنے کے ان کی عادت جو لگی ہے، ڈوپامائن جو تیار ہو رہا ہے اموں کے گیم کو لے کر کے، اس کو ہم چینج جیسے ہی کرنا شروع کر دیتے ہیں، اب یہ ڈوپامائن دھیرے دھیرے اندر کم تیار ہو۔ ایک ادہرن یہاں پہ میں دینا چاہوں گا، جیسے کہ اگر آپ نے کسی شرابی کو دیکھا، شرابی مطلب وہ والا نہیں، شرابی مطلب کہ گھر میں جو ہائی کوالٹی کی شراب رکھتے ہیں اور کبھی مہینے میں ایک آدھ دو بار وغیرہ اس کا سیون کرتے ہیں۔ हाई क्वालिटी का सिगरेट रखते हैं, या कुछ लोग गुटखा का सेवन करते हैं, कुछ लोग सिगरेट लेते हैं, तो उनको एक अमुक एक ब्रांड ही चाहिए। तो उनकी आदतें छुड़वाने के लिए कई बार उनके ब्रांड को हम छुपाने का काम करते हैं, वो ब्रांड अवेलेबल ही नहीं होगा उस प्रकार से करते हैं, और फिर धीरे धीरे वो ब्रांड से उसका जो रिश्ता नाता या प्रेम जो जुड़ गया है वो टूटने के कारण क्या होता है, वो व्यक्ति फिर साधारण सामान्य होने के चांसेस तैयार हो जाते हैं। ठीक उसी प्रकार से अगर आपने देखा तो कई बार बच्चे क्या करते हैं कि अमुक प्रकार के गेम के अंदर उसको मजा आने लगता है, और गेम के साथ में जब प्रेम तैयार होता है, गेम के अंदर उस कैरेक्टर के ऊपर जब उसको प्रेम आने लगता है तो ये बड़ा दिक्कत वाला काम है। इसी के लिए उस पर्टिकुलर गेम की जगह पे हम उनको बाधित करते हैं, अपने पाल्य को अपने बच्चे को हम बताते हैं कि बेटा ये देखो ना, हम उनके साथ में बैठते हैं और बिल्कुल साथ में बैठ करके देख लेते हैं कि ये देखो कितना अच्छा वीडियो है, देखो ये कैसे व्यायाम कर रहा है, ये छोटे बच्चे देखो कैसे क्रिकेट खेल रहे हैं, या कोई गाना अच्छा गा रहा है, कोई डांस कर रहा है, इस प्रकार के उनके साथ में। तो वाकई में बगल में बैठ करके बच्चे के कंधे के ऊपर हाथ रख करके बहुत प्रेम पूर्वक एक आधा घंटा एक घंटा जितना बच्चे के साथ में हम बिता रहे हैं और उसको हम दिखा रहे हैं कि बेटा ये जिन्नात जो है, जिन्न जो है मोबाइल के नाम का, इसको हम अपने अच्छे काम के लिए कैसा यूज करते हैं और देखो ये चीजें कैसे बेहतरीन आ रही है। जिससे दो काम हो जाएंगे, पहला तो एक ये कि बच्चे को एहसास हो जाएगा, अपने शरीर की गर्माहट उसको मिलेगी, बच्चे को एहसास हो जाता है कि माय पेरेंट, माय मम्मी या माय फादर इज विथ मी, माय पापा इज विथ मी, ये उसको एहसास दिलाएगा। और दूसरा, जब वो साथ में बैठते हैं तो कोई सवाल ही नहीं पैदा होता कि बच्चा कोई वाहियात वीडियो या कोई गेम वाला वीडियो वो देखे, और जब कि 24 घंटे में एक आध घंटे के लिए जब हम करते हैं, ऑटोमेटिकली धीरे धीरे आपके बच्चे की मोबाइल खेलने की आदत छूटने लगेगी। उसको मोटिवेशनल वीडियोज हम दिखाएंगे उसके लेवल के, ऐसा नहीं कि बिल्कुल 5 वर्ष का बच्चा है और उसको हम हायर लेवल के कॉर्पोरेट लेवल के वीडियोज दिखाएंगे, वो नहीं, छोटे बच्चे के उसकी मानसिकता के अनुसार जो वीडियोज होंगे वो जब ये आएंगे बताएंगे, तो यकीन मान लीजिए बच्चा आपसे बहुत ज्यादा प्यार मोहब्बत करेगा, बच्चा आपसे कभी गुस्सा नहीं करेगा, और ये नींव डलती जाएगी कि आपका बुढ़ापा बहुत बेहतरीन ढंग से कटेगा, आपका परिवार कभी अलग नहीं होगा। अगर आपने ये नहीं किया, आज अगर आप बच्चे को बहुत डांटेंगे, आज अगर बच्चे को आप बहुत ज्यादा चिल्लाएंगे, तो ये आपने बीज बो दिए हैं किस प्रकार के वृद्धाश्रम में जाने के लिए। हो सकता है आज से 25 वर्ष के बाद, 26 वर्ष के बाद आपका बच्चा उसका अंतर्मन ये कहेगा कि ये बाप ने उसको आईफोन लाके दिया था 1,00,000 रुपए का, लेकिन कभी प्रेम नहीं दिया। तो आपको क्या चाहिए? प्रेम चाहिए ना, वृद्धाश्रम में जाइए, या दूसरा वृद्धाश्रम तैयार हो गया है और वो क्या, अपना स्वयं का घर, वो पैसा कमाने के लिए अमेरिका जाएगा, ऑस्ट्रेलिया जाएगा, और हम अपने खूबसूरत घर के अंदर कैद होकर के बंद होकर के बैठ जाएंगे, क्योंकि आज हमने अपने बच्चे को अच्छी आदतें नहीं लगवाई है। तो मित्रों, ये आदतें हमने अच्छी आदतें लगवानी है। मोबाइल खराब वस्तु नहीं है, उसका अच्छा परिणाम साधने के लिए हमें कुछ चीजें पेरेंटिंग के अंदर आकर के अपने बच्चों को देनी है। थैंक्स अ लॉट। मैं धन्यवाद अदा करना चाहूंगा रमेश भाई का, आपके रेडियो चैनल का, आपके संपूर्ण टीम का, थैंक्स अ लॉट मुझको मौका दिया, इसके लिए आप लोगों का बहुत बहुत धन्यवाद। थैंक यू।
1: डॉक्टर ईश्वरलाल जोशी जी, बहुत ही अच्छी बातें आपने बताया, और आशा करूंगा हमारे सभी विद्यार्थी मित्रों को, माता पिता को और जो श्रोता मित्र हैं उन सभी को काफ बहुत ही अच्छा लग रहा है आज के इस टॉक शो में जो बातें आपने बताया, जो मूल रूप से जिन चीजों पे हम लोग फोकस नहीं कर पाते थे या बच्चों को डांट देते थे, उसको कैसे हम लोग डांटने के बजाय उससे प्यार करें और उसके अच्छे गुणों की तरफ हम आकर्षित रहे और उसे भी बताएं और उसके लिए उसको सपोर्ट करें, बहुत अच्छी चीज आपने बताया। और जहां पर बच्चा अपने जो रुचि का विषय अगर लेकर काम करेगा तो वो आगे बढ़ेगा और सहजता से आगे बढ़ेगा, मुश्किल नहीं लगेगा, और जब वो खुशी से कोई चीज करेगा और उसमें आपका सहयोग मिलेगा तो जिंदगी भर के लिए आपका बॉन्डिंग हो जाएगा, आपका रिलेशनशिप निश्चित तौर पर मजबूत हो जाएगा, जिस तरह से डॉक्टर ईश्वरलाल जोशी ने आप सभी को कार्यक्रम के दौरान अभी अभी बताया। तो निश्चित तौर पे ये सारी चीजें जो है हम सभी को एक परिवार एकता भी बना के रखता है पेरेंटिंग में, और साथ ही साथ हम बुरे चीजों से भी बचे रहते हैं और बच्चा जो है अपने गुणों के साथ एक्सेल करता है और अच्छा करता है। और